के मकान के ऊपर भी एक मकान था, मतलब डबल मंजिल था। गर्मी के दिन थे और वो व्यक्ति अपने घर में उसका घर ठंडा रहे इसलिए कूलर चलाता था। उसका कूलर बेहद पुराना था और उसकी आवाज इतनी तेज थी कि जब उसको चलाता तो नीचे रहने वाले व्यक्ति और उसके परिवार वाले परेशान हो जाते थे। वो कूलर बहुत शोर करता था। एक दिन नीचे रहने वाले मकान के उस व्यक्ति से कहा कि आपका कूलर रात दिन में इतना शोर करता है कि हमारा आराम करना मुश्किल हो जाता है। बेहतर ये है कि आप उस कूलर को या तो किसी मैकेनिक को बताएं या नया खरीद लें। हम सभी आस पड़ोसी आपके उस कूलर से बहुत परेशान हैं। बस इतना सुनना था कि कूलर वाला व्यक्ति आस पड़ोसी पर भड़क पड़े और झगड़ा करने लगे। क्रोध में आकर न जाने क्या क्या बकबक करते रहे। आस पड़ोसी समझ गए इस व्यक्ति से जीत पाना कठिन है। जीवन में सफलता और सुख समृद्धि की प्राप्ति में आत्मसंयम का अपना एक ही विशेष महत्व है। आत्मसंयम न होने के कारण नष्ट हुए व्यक्ति कोई साधारण व्यक्ति नहीं थे। उनमें ऊंची महत्वाकांक्षा थी, योग्यता थी, उच्च शिक्षा भी उन्होंने प्राप्त की थी। वे व्यक्ति होनहार थे। सभी को उनका भविष्य उज्जवल प्रतीत होता था, लेकिन उनमें अपने को वश में रख पाने की सामर्थ्य न थी, इसलिए उनका जीवन व्यर्थ हो गया। आप प्रतिदिन समाचार पत्रों में इस प्रकार के समाचार पढ़ते हैं कि किसी ने क्रोध में आकर किसी को गोली मार दी या चाकू से घायल कर दिया या मार डाला। इतना ही नहीं, कुछ बड़े और नामी गिरामी लोग भी अनायास क्षणिक क्रोध के कारण बड़े बड़े अपराध कर बैठते हैं। ऐसे वो क्षणिक आवेश में आत्मसंयम की हीनता के कारण कर बैठते हैं और इस कार्य का उन्हें मूल्य भी चुकाना पड़ता है, बहुत कड़ा और बहुत बड़ा। क्रोध के कारण मनुष्य का खून खौल उठता है। क्रोध का एक झोंका आया और मनुष्य अपने ऊंचे पद से गिरा, या कोई ऊंचा पद मिलने वाला हो और वो अवसर टल गया। क्रोध के आवेशपूर्ण एक क्षण में मनुष्य अपने वर्षों के काम, श्रम या अनुभव के फल को, परिणाम को व्यर्थ कर देता है। वर्षों का श्रम एक पल में बेकार हो जाता है। आप में से कई ऐसे लोगों को जानते होंगे जिनका जीवन क्रोधी स्वभाव के कारण बिगड़ गया। क्रोध से उन्हें क्या हानि होगी इसकी वो चिंता नहीं करते। वे अपनी जुबान पर लगाम नहीं लगा सकते और न कहने योग्य बात भी दूसरे व्यक्ति को कहते रहते हैं, क्योंकि वे क्रोध में पागल से हो जाते हैं। क्रोध के आवेश में आप अपनी बात, अपने विचार और अपना मन जबरदस्ती दूसरे व्यक्ति के दिमाग पर लादना चाहते हैं। एक योग्य व्यापारी था, उसकी सारी साख धीरे धीरे नष्ट हो गई। कारण यही था कि वो अपने ग्राहकों को अपने विचार बताना चाहता था। अपने विचार, अपना मत बताने की झोंक में वो क्रोध में आ जाता था और आगा पीछा सोचे बिना जो मुंह में आ जाता था बक देता था, गालियां तक देने लगता था, बिना किसी कारण या तर्क के क्रोध में आ जाता था। परिणाम ये हुआ कि उसके ग्राहक टूटने लगे, उसके अपने कर्मचारी तक डरते और उससे दूर रहते। धीरे धीरे
اس کا کام اتنا بگڑا کہ وہ دیوالیہ ہونے کی نوبت تک پہنچ گیا۔ ساری کی ساری ساکھ جو اس نے اپنی محنت سے بنائی تھی اس کے کروت پون اور اکڑو ویوہار کے کارن مٹی میں مل گئی۔ انیک ویکتی کروت میں منشی نہیں رہ جاتے، راکشس بن جاتے ہیں۔ جیسے ایک ویکتی جب کروت میں آ جاتا تھا تو اس کے سامنے جو چیز آ جاتی اسے پھینک کر توڑ دیتا تھا۔ وہ پرائے سبھی سے گالی کا لوشت پر اتر آتا۔ جو اسے شانت کرنا چاہتے وہ بھی اس کے کروت کے شکار بن جاتے۔ کروت کی آویش میں اس کی آنکھیں لال انگار سے جلنے لگتی اور پریچت ویکتی دور بھاگ جاتے۔ ویسے وہ چیتن من سے کسی پر کروت نہیں کرنا چاہتا تھا۔ کروت کا ابال ابتر جانے پر وہ نڈھال اور بے بس ہو جاتا۔ حالانکہ وہ سوستھ ویکتی تھا، اس کے وچار سوستھ تھے، وہ اچھا سوچتا تھا، لیکن کمی تھی تو یہی کہ کسی کو پتا نہیں چل پاتا کہ وہ کب، کس پر، کس بات پر بھڑک اٹھے گا۔ یہی کارن تھا کہ لوگ اس سے کتراتے تھے اور یہی اس کی اونتی کا کارن بن گیا۔ کروت کی آندھی آنے پر منشی پاگل ہو جاتا ہے، کروت روپی راکشس کے ادھین ہو جاتا ہے۔ ایک مہیلا کروت میں اپنے کو سنبھال نہیں پاتی تھی۔ کروت کی آندھی گزر جانے پر اس کے شریر میں شکتی نہیں رہتی تھی اور وہ کمزوری محسوس کرنے لگتی تھی۔ کروت کے ایک جھونکے کے بعد اسے سنبھلنے میں کئی دن لگ جاتے تھے۔ کروت کرتے رہنے سے اس کا سواستھ گرتا چلا گیا۔ ایک سمے وہ بھی آ گیا جب اس نے بستر پکڑ لیا۔ جب مستشک میں کروت بھرتا ہے تو مستشک کے تنتوؤں میں وشیلی پرتکریا آرمبھ ہوتی ہے۔ چریتر کا اتم نشکرش آتم سیم ہے۔ جس نے اپنے آپ کو وش میں کر لیا وہ سب کو پربھاوت کر سکتا ہے، سب کو وش میں بھی کر سکتا ہے۔ میں ایک پریوار کو جانتی ہوں، پریوار کے سبھی سدسیہ آپس میں لڑتے جھگڑتے ہیں، اسی کروت کے کارن انہوں نے اپنے گھر کو نرک بنا لیا ہے۔ جب کروت کا دورہ پڑتا ہے تو ایسا پرتیت ہوتا ہے کہ وہ ایک دوسرے کو کاٹ کھائیں گے۔ پل بھر میں ان کی شکلیں بدل جاتی ہیں، پل میں ایسا دکھتا ہے جیسے راکشس آپس میں لڑ رہے ہوں۔ اس پرکار آپس کے لڑائی جھگڑے، ایک دوسرے پر آکشیپ چڑھانا، ایک دوسرے کی نندا کرنا، آروپ لگانا کروت کے کارن ہی ہوتا ہے۔ اتہ سفلتا اور سکھ سمردھی کے لیے آپ اپنے کروت کو تیاگیں۔ کروت کا بڑے سے بڑا کارن اپستھت ہونے پر بھی جو ویکتی سیم سے رہتا ہے، شانت رہتا ہے، وہی شریشٹھ ہے۔